0: कि भारतीय कंपनीज और भारतीय प्रोफेशनल्स रोमानिया के विकास में महत्वपूर्ण योगदान दे रहे हैं।
1: President Murmu also met Romania's Prime Minister and parliamentary leaders, addressed the Indo-Romania Business Forum and interacted with members of the Indian community. She lauded the contribution of the Indian community in Romania, describing them as a vital pillar of the growing partnership between the two countries.
0: भारत रोमानिया संबंधों का सबसे महत्वपूर्ण आधार है हमारे लोगों के बीच आत्मीय संबंध। ये देखकर मुझे प्रसन्नता है कि भारतीय प्रवासी समुदाय एकजुट होकर रोमानिया में भारत की सांस्कृतिक विरासत को जीवंत बनाए। भारतीय आईटी इंजीनियरिंग स्कॉलर्स, रिसर्चर्स, हेल्थ केयर प्रोफेशनल्स तथा विद्यार्थियों की नई पीढ़ी अब रोमानिया को अपना घर बना रहे हैं। रोमानिया की अर्थव्यवस्था और समाज में अपना योगदान तथा यहाँ भारतीय संस्कृति और मूल्यों के प्रसार के लिए आपके प्रयास आपको भारत का सच्चा प्रतिनिधि बनाते हैं।
1: The president paid tribute at the tomb of the unknown soldier and was conferred an honorary doctorate by the Bucharest University of Economic Studies in recognition of her contribution to public service and India-Romania relations. The sacred city of Puri in Odisha is witnessing the magnificent Sunabesha of Lord Jagannath, Lord Balabhadra and Devi Subhadra atop their majestic chariots on the Grand Road. Our correspondent reports on the divine spectacle unfolding in the pilgrim town.
2: Lord Jagannath, Lord Balabhadra and Devi Subhadra are today resplendent in the sacred Sunabesa, adorned with exquisitely crafted crowns, necklaces, armlets, earrings and other traditional ornaments comprising around 208 kilograms of gold and other precious materials atop their majestic chariots on the Grand Road in Puri. The revered golden attire, one of the grandest rituals of the annual Rath Yatra, is expected to remain open for public darshan until around midnight, enabling lakhs of devotees to behold the celestial splendor of the Holy Trinity. The entire pilgrim city reverberates with devotional fervor as elaborate security and crowd management measures remain in force to facilitate the smooth conduct of the sacred occasion. Prakash Das for Akashvani News.
1: Onto the weather, rain intensity has reduced across Gujarat, bringing relief after heavy downpours. Light to moderate showers occurred today in some areas of the state's southern and northern parts and Saurashtra. Our correspondent reports that so far the state has recorded over 52% of its seasonal average rainfall, significantly boosting water storage across key reservoirs. The Sardar Sarovar Narmada Dam currently stands at nearly 69% capacity, while 14 out of 206 state reservoirs have touched full capacity. Meanwhile, the flood situation in Assam remains critical, with over 1.15 lakh people taking shelter in relief camps. Sivasagar, Charaideo and Jorhat are the worst affected districts. 14 more flood-related deaths have been reported, taking the state's flood death toll to 61. Prime Minister Narendra Modi today held a telephonic conversation with Assam Chief Minister Himanta Biswa Sarma and reviewed the flood situation in the state. President Draupadi Murmu has expressed grief at the loss of lives and devastation caused by floods in Assam. Sharing condolences to the bereaved families, the President prayed for the safety of all those affected by the calamity and for the well-being of all personnel involved in rescue, relief and rehabilitation efforts. The President assured that the nation stands in solidarity with the people of Assam. The India Meteorological Department, IMD, has issued a red colour warning for extremely heavy rainfall tomorrow over Madhya Maharashtra and Odisha. Heavy to very heavy rainfall conditions are also likely to prevail over Chhattisgarh, Gujarat, Konkan and Goa during the next 2 days. The Weather Department said coastal Andhra Pradesh, East Madhya Pradesh, Gangetic West Bengal, Himachal Pradesh, Jammu and Kashmir, Ladakh, Jharkhand, Uttarakhand, West Rajasthan and parts of Northeast India are expected to witness heavy rainfall conditions tomorrow. In men's cricket, India defeated hosts Zimbabwe by 90 runs in the second T20 international of the three-match series in Harare. With this win, the men in blue have registered an unassailable 2-0 lead in the series. A report.
3: This win for the men in blue marks the first series win under the captaincy of new T20 skipper Shreyas Iyer. Chasing a huge target of 220 runs set by India, Zimbabwe got bundled out for just 129 runs in the 18th over. India's batting all-rounder Abhishek Sharma impressed with his bowling skills and bagged 3 wickets. Moreover, debutant Yash Thakur and Prince Yadav each picked up 2 wickets. Earlier, after being invited to bat first, India posted 219 for 5 in stipulated 20 overs, riding on Ishan Kishan's 81 runs of just 44 balls. Tilak Varma also contributed crucial 60 runs in just 29 deliveries and remained unbeaten at the crease. Chirag Jha from Sports Desk.
1: In Ladakh, the first day of the 27th Kargil Vijay Devas commemorations concluded with the solemn Shaurya Sandhya ceremony at the Kargil War Memorial in Dras this evening. Defence Minister Rajnath Singh arrived in Dras and participated in the ceremony. And now before we end the bulletin, the headlines once again. Union Education Minister Dharmendra Pradhan resigns. CJP calls off protests as government agrees to their demands after talks with Union Ministers J.P. Nadda and Dr. Jitendra Singh. Prime Minister Narendra Modi to share his thoughts in Man Ki Baat program on Akashwani tomorrow. President Draupadi Murmu concludes her three-nation visit to Moldova, North Macedonia and Romania. Ancient Buddhist site of Sarnath in Uttar Pradesh added to UNESCO World Heritage List. And in cricket, India beat host Zimbabwe in second T20 international by 90 runs in Harare. That is all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है. खबरों के साथ मैं शबाना बेगम. मरकजी वजीर तालीम धर्मेंद्र प्रधान ने इस्तीफा दे दिया है. सीजेपी ने एहतजाज खत्म कर दिया है क्योंकि नई दिल्ली में मरकजी वुजरा जेपी नड्डा और डॉक्टर जितेंद्र सिंह के साथ मुजाकरात के बाद उनके मुतालबात को हुकूमत ने मंजूर कर लिया है. वजीर आजम नरेंद्र मोदी कल आकाशवाणी पर मन की बात प्रोग्राम में अपने ख्यालात का इजहार करेंगे. सदर जमहूरियत द्रौपदी मुर्मू ने मोल्डोवा, शुमाली मकदूनिया और रोमानिया का 3 मुल्कों का अपना दौरा मुकम्मल कर लिया है. उत्तर प्रदेश में सारनाथ के कदीम बौद्ध मजहबी मकाम को यूनेस्को की आलमी सकाफती फहरिस्त में शामिल किया गया है. और क्रिकेट में भारत ने हरारे में दूसरे T20 बैन अलावामी मैच में मेजबान जिम्बाब्वे को 90 रन से शिकस्त दी. अब खबरें तफसील से. मरकजी वजीर तालीम धर्मेंद्र प्रधान ने इस्तीफा दे दिया है. उन्होंने अपना इस्तीफा वजीर आजम नरेंद्र मोदी को सौंपा. एक सोशल मीडिया पोस्ट में जनाब प्रधान ने कहा कि तलबा के एहतजाज के बाद गुज़िश्ता 10 दिन से जारी सूरत हाल से उन्हें दुख पहुंचा है. उन्होंने कहा कि उनके लिए यह अना का मामला नहीं था. उन्होंने कहा कि उन्होंने नई दिल्ली जंतर मंतर और पूरे मुल्क की सूरत हाल को मद्देनजर रखा. उन्होंने मजीद कहा कि मुल्क की खिदमत उनकी जिंदगी की अव्वलीन तरजीह रही है और वो हमेशा इस बात पर अहद बस्ता रहेंगे. जनाब प्रधान ने कहा कि 16 जुलाई को ऐलान किए गए नीट यूजी नतीजे इत्मीनान बख्श थे. इनमें कमजोर तबकों से वाबस्ता कई तलबा ने इम्तियाजी कामयाबी हासिल की. जनाब प्रधान ने कहा कि अलबत्ता ऐसे वक्त में भी जिम्मेदार ओहदों पर फायज अफराद ने रुकावटें पैदा करने की कोशिश की और तलबा को गुमराह किया. उन्होंने कहा कि इन बातों से उन्हें गहरी तकलीफ पहुंची है. धर्मेंद्र प्रधान के इस्तीफे के बाद मरकजी वजीर प्रहलाद जोशी नए वजीर तालीम होंगे. जनाब जोशी को उनके मौजूदा कलमदान के साथ साथ वजारत तालीम का चार्ज सौंपा गया है. जनाब जोशी इस वक्त सारिफीन के उमूर, खुराक और अवामी निजाम तकसीम नेज नई और काबिल तजदीद तवानाई के वजीर के तौर पर खिदमात अंजाम दे रहे हैं. सदर जमहूरियत द्रौपदी मुर्मू ने वुजरा की मरकजी कौंसिल से धर्मेंद्र प्रधान का इस्तीफा मंजूर कर लिया है. सीजेपी ने हुकूमत के जरिए अपने मुतालबात पूरे किए जाने के बाद अपना एहतजाज खत्म कर दिया है. मरकजी वुजरा जेपी नड्डा और डॉक्टर जितेंद्र सिंह ने आज सीजेपी के वफ्द के साथ तीसरे दौर की बातचीत की, जिसमें इम्तहान के निजाम में इस्लाहात اور پیپر لیک کو روکنے کے اقدامات کے لیے اس کے مطالبات پر توجہ مرکوز کی گئی. بعد میں نئی دلی میں سی جے پی کے وفد کے ساتھ ایک مشترکہ پریس کانفرنس میں جناب نڈا نے کہا کہ میٹنگ کے دوران حکومت نے سی جے پی کے ان مطالبات سے اتفاق کیا ہے کہ احتجاج کرنے والوں کے خلاف کوئی کارروائی اور نہ ہی ان کے خلاف کوئی ایف آئی آر درج کی جانی چاہیے.
5: سب سے پہلی بات تو یہ ہے کہ کوئی بھی ایکشن ایف آئی آر نہ ہو, اور اگر ہے تو وہ وڈرا ہو, اور اس کو وڈرا کرنے کی بات کوئی بھی ایکشن نہیں ہوگا. اس بات کو سرکار نے سوکارا ہے جو پروٹیسٹرز کے ساتھ پروٹیسٹ کے دوران ہوا ہے. اسی طریقے سے فیوچر میں بھی جو آرگنائزرز ہیں اور پروٹیسٹرز ہیں ان کا اس ایکٹیویٹی کے لیے کوئی بھی ان پر آگے کیس نہیں ہوگا, اس بات کو ہم لوگوں نے مانا ہے.
4: سی جے پی کے چیف ترجمان سورو داس نے اس امید کا اظہار کرتے ہوئے احتجاج ختم کرنے کا اعلان کیا کہ جن امور پر اتفاق ہوا ہے ان پر متفقہ وقت کی مدت میں عمل درآمد کیا جائے گا. نیٹ یو جی پیپر لیک کے بعد خودکشی کرنے والوں کے کنبوں کو معاوضے دینے کے معاملے پر جناب نڈا نے کہا کہ اس ضمن میں حکومت کو پوری ہمدردی ہے اور وہ اصول و ضوابط کے مطابق زیادہ سے زیادہ معاوضہ فراہم کرنے کو یقینی بنائے گی.
5: کمپنسیشن کے بارے میں سرکار نے بڑے سپشٹ شبدوں میں کہا ہے, جان کسی بچے کی جائے اور اس کے پرتی ہم بھی سہانوبھوتی رکھتے ہیں. پردھان منتری مودی جی اتیت سہانوبھوتی کے ساتھ کہا ہے کہ آنریبل کمپنسیشن اکارڈنگ ٹو دا رولس اینڈ ریگولیشنز وٹ ایور میکسیمم ول بی پاسبل دیٹ ول بی گیون ٹو دیم.
4: اس دوران سی جے پی کے قومی ترجمان آشوتوش رانکا نے تمام احتجاج کرنے والوں سے اپیل کی ہے کہ وہ فوری طور پر احتجاج ختم کریں اور پرامن طریقے سے اپنے گھروں کو واپس لوٹ جائیں.
5: تمام مانگیں جو ہماری تھیں وہ مان لی گئی ہیں, تو ہم امیڈیٹ ایفیکٹ سے پروٹیسٹر سے ریکویسٹ کرتے ہیں کہ آپ وڈرا کریں, پیسفلی اپنے گھر واپس جائیں, اور آگے کی جو بھی ہماری رنگنیتی ہوگی یا بات چیت ہوگی اس سے ہم آپ کو اوگت کرائیں گے.
4: لوک سبھا میں حزب اختلاف کے لیڈر اور کانگریس کے رکن پارلیمان راہل گاندھی نے حکومت سے مطالبہ کیا ہے کہ وہ ملک کے تعلیمی نظام میں اصلاحات کے لیے ٹھوس اقدامات کرے. آج شام نئی دلی میں میڈیا سے خطاب کرتے ہوئے انہوں نے مرکزی وزیر تعلیم دھرمیندر پردھان کے استعفے کو طالب علموں کی جیت قرار دیا. دلی میٹرو نیٹ ورک کے تمام اسٹیشن اب مسافروں کی خدمات کے لیے کھل گئے ہیں. اس سے قبل دلی میٹرو ریل کارپوریشن ڈی ایم آر سی نے سیکیورٹی وجوہات کے باعث 18 میٹرو اسٹیشنز کو بند کر دیا تھا. آسام میں سیلاب کی صورتحال بدستور سنگین بنی ہوئی ہے اور تقریباً 115,000 لوگوں نے امدادی کیمپوں میں پناہ لی ہوئی ہے. شیو ساگر چرائیدیو اور جورہاٹ سیلاب سے سب سے زیادہ متاثر ہیں. سیلاب سے مزید 14 لوگوں کے اموات کی خبر ہے, جس سے ریاست میں ہلاک ہونے والوں کی کل تعداد 61 ہو گئی ہے. متاثرہ علاقوں میں راحت اور بچاؤ کارروائیاں جاری ہیں. صدر جمہوریہ دروپدی مرمو نے آسام میں سیلاب سے انسانی جانوں کے نقصان اور اس سے ہونے والی تباہی پر دکھ کا اظہار کیا ہے. وزیر اعظم نریندر مودی نے آج آسام کے وزیر اعلیٰ ہیمنت بسوا سرما سے ٹیلی فون پر بات کی اور ریاست میں سیلاب کی صورتحال کا جائزہ لیا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. وزیر اعظم نریندر مودی کل دن میں 11 بجے آکاشوانی پر من کی بات پروگرام میں ملک اور بیرون ملک لوگوں سے اپنے خیالات کا اظہار کریں گے. یہ ماہانہ ریڈیو پروگرام کا 136واں نشریہ ہوگا. یہ پروگرام آکاشوانی اور دوردرشن کے تمام نیٹ ورکس, اے آئی آر نیوز کی ویب سائٹ اور نیوز آن اے آئی آر موبائل ایپ پر بھی نشر ہوگا. اسے اے آئی آر نیوز, ڈی ڈی نیوز, وزیر اعظم کے دفتر اور اطلاعات و نشریات کی وزارت کے یوٹیوب چینلوں پر براہ راست سنا جا سکے گا. ہندی نشریے کے فوراً بعد آکاشوانی سے اس پروگرام کو علاقائی زبانوں میں نشر کیا جائے گا. صدر جمہوریہ دروپدی مرمو کا رومانیہ کا سرکاری دورہ مکمل ہو گیا ہے اور وہ آج تیسرے پہر نئی دلی کے لیے روانہ ہو گئی ہیں. اس سے قبل دن میں صدر جمہوریہ مرمو نے بھارتی برادری کے اراکین کے ساتھ بات چیت کی. بخارسٹ میں بھارتی برادری کے لیے منعقدہ ایک استقبالیہ سے خطاب کرتے ہوئے صدر جمہوریہ دروپدی مرمو نے رومانیہ میں بھارتی برادری کے تعاون کی یہ کہتے ہوئے ستائش کی کہ وہ دونوں ملکوں کے درمیان بڑھتی ہوئی شراکت داری کے اہم ستون ہیں.
0: भारतीय प्रवासी समुदाय एकजुट होकर रोमानिया में भारत की सांस्कृतिक विरासत को जीवंत बनाए। भारतीय आईटी इंजीनियरिंग स्कॉलर रिसर्चर हेल्थ केयर प्रोफेशनल्स तथा विद्यार्थियों की नई पीढ़ी अब रोमानिया को अपना घर बना रहे हैं। रोमानिया की अर्थव्यवस्था